السلام علیکم نودی ہے کہ میگہرٹس دی وی ایف ایم گے ہیمین یوتراف میسلس لاگے مولین آ شو یکن مرحبا دنوان ہیمین یوتراف میسلس لاگے شو تو گ ارمنگ میکنس تے مندنی ارمنگ گے اڈوی ہن تیرین گے ہیتو گ فوری فوا واہکتن می ای واہکتن حصہ کولما ارمنگ ہلوا لا فوا رکھا تیر ما ہولین سٹی یکن کور میسج کن نوتا امیل اڈن ریکارڈ کو فوس ای واہکتا تی وی فنن ارمنا حصہ کرے وے نے और मैं ये वाह कितने गिनस्तेनी रीति लवता का एकीगा निमित्या हफ्ता गांव में आडू ही हितुगे एम्मे फुम्मीनु का सीर रुकुरे भी दुवाह कुस दुलों बेरुनु कुल्ले भी हुरी आसरु का दवाह कितने एक अमाकु मिफार और मैं मिस्राव में ती मुलें तफात सोफाए का हायातुगे ए अगुनो कुरेवे फत इखलास तेरी एक्वेरी कम के वाहकतं आदे मिहफ्ता के मालुवकी दीरिउलुम बदल कोले एक्वेरी कम आयला के गुणन थके की और मेना गुदुरतन लिपे नियमते एकमकु एक्वेरी कम की और में अमिल्य इख्तियार कुरा गुळमे मिहफ्ता ग मिदक्कनी दीरिउलुम के वकी हिसाबकुम बदल वेला वकी वेकिन दी एक्वेरी के वाह के नो और मैं के तीरुलम के मिश्रा एकी बदल कोले एक्वेरिंगे वाहक बालिमाडु कम के वागुतु के एही तेरे बे आमिल नफसा इतुबारु नेंगिरुवेस और मैं के हुफिन तकं इतुबारु कुरी आदि और मैं के एकनिवेर वागुतु तहोगा एकनिवेर कम फील भयंतिंग एक्वेरिंगे वाहक एमिया कुनुवी नमा और मैं के तीरुलम मुलिं एहिं गोतका बदल वेकिं दाने फदा उंदकू तंडिवळ तहोगा अबदुस और मैं नायकी ग साबित वेतिबि एक्वेरिंगे वाहक ای کودایرو که اکویری کامگویس، افیس رحمت تریه نوتا امّ بینو ویواگوتو بدلوی میه کامگویس، امیه گی واقعتان آدوهان، آرمی میهفتاگمی تی بی تاییاره. میهفتاگه شو آرمی گنسته مندانی، آرمی گی ایهون ترین می ماولوگا میهفتاگ فونو آفوا مسیج دکا سیتی تان، آرمی گی واتسپ، سوشل میڈیا پیج تان، آدی پی اس ام ای ایم فونو سیتیا مسیج تان. ekamako mi haftagas mi message taka diumge kurin furatam hamari itlaveng adwa halani